0: طاغم فلك راسك في شغافهم وتراه دیگر اندازم. اصل میں یہ جو فارسی زبان کے دو شعر میں پیش کیے ہیں, آواز تو اتنی اچھی میری پہلے کبھی کئی بار میں بتا بھی چکا ہوں, اس کے اندر سوز وہ بات تو نہیں ہے, لیکن میں نے ایک آپ کے دلوں میں ایک سوز پیدا کرنے کی کوشش کی ہے, اور یہ طلوع اسلام نظم کے آخری دو شعر ہیں. اسی بات کو لے کر علامہ صاحب چلے ہیں, کہتے ہیں علامہ صاحب کے سرے خاکے شہید برگ ہائے لالا می پاشم. اب جو ہے وہ یہ ہے کہ میں کیا کر رہا ہوں جو کہ جو جن لوگوں نے یہ قربانی پیش کی ہے اس رائے حق میں, عرصے دراز سے لوگ چلے ہیں, اب جن لوگوں نے یہ قربانی پیش کی ہے, اپنی جان کی قربانی پیش کی ہے, یہ جد و جہد کی ہے, تو میں ان کی قبر پر جو ہے وہ پھول نشاور کر رہا ہوں. لا یہ یہاں پر دیکھیں فرمایا گیا کہ سرے خاکے شہیدے, یعنی جو شہید ہیں ان کی جو مٹی ہے اس پر جو ہے وہ برگ ہائے, وہ پتے جو ہیں لالا کے پتے, لالا کا بارے میں یہ پھول ہے جو ریگستان کے اندر سرخ رنگ کا جو ہے وہ پھول ہوتا ہے, تو فرماتے ہیں بڑا خوبصورت پھول ہے, تو لالا می پاشم اس پر جو ہے وہ گل پوشی اس کو کہتے ہیں, وہ جو پھول نشاور کرنا اس کو کہتے ہیں. اب یہاں پر جو ہے وہ بات جو فرمائی گئی ہے کہ سرے خاک شہیدے برگ ہائے لالا می پاشم کہ خونش بار نیالے ملت ماں سازگار آمد. اچھا یہ کیوں کر رہا ہوں, وہ اس لیے کر رہا ہوں کہ ان کا جو خون ہے کہ خون سے یہ خون سے با ان کے خون سے کیا ہوا نیالے ملت, یہ جو ملت ہے ملت محمدی ہے, ملت جو ہے اسلامیہ ہے, امت محمدی ہے, یہ جو آخری امت ہے اس کا جو پودا تھا نیحال پودے کو کہتے ہیں, ماں سازگار آمد, یہ جو خون تھا اس کو سازگار آ گیا ہے, اس کے خون کی آبیاری کی وجہ سے وہ جو خون اس کو ملا, تو پھر اس پیچھے جو بند میں فرمایا تھا کہ شاخیں جو ہے وہ اس کی جو ہے وہ تر و تازہ ہو گئیں, اب جو ہے وہ یہ اس پر جو ہے پھل پھول بھی لگیں گے, اب جو ہے وہ یہ اس کو سازگار آ گیا ہے, اب جو ہے اس کے لیے یہ بہتر ہو گیا ہے, اب یہ جو درخت ہے یہ جو قدافر درخت تھا جو سوکھنے والا تھا جس کی شاخیں اس پر کچھ جو ہے وہ سوکھ چکی تھیں, اب اس کی وجہ سے کیا ہوا, اس قربانی کی وجہ سے کیا ہوا کہ وہ دوبارہ جو ہے وہ اپنی اصل حالت میں دوبارہ آ گیا ہے. یہ اس کا مجازی جو ہے مطلب ہے, حقیقی مطلب یہ ہے کہ جنہیں مسلمانوں نے بڑی قربانیاں کی ہیں, یہ جس طریقے سے ہم کبھی پاکستان کی بھی بات کرتے ہیں, تو یہ کوئی بھی ملک حاصل کرنے کے لیے کوئی بھی سٹیٹس حاصل کرنے کے لیے یقین کیجئے کہ یہ ویسے نہیں ہو سکتا, یہ نہیں ہو سکتا, وہ بڑی قربانیاں دینا پڑتی ہیں, اور قربانی صرف جو ہے وہ جان کی یہ تو آخری بات ہے, مال کی قربانی ہوتی ہے, اولاد کی قربانی ہوتی ہے, اور جائیداد کی قربانی ہوتی ہے, بے شمار چیزیں جو ہے وہ اس راہ میں قربان کرنا پڑتی ہیں. اب جب اور اسی کو جو ہے وہ جد و جہد کہتے ہیں, اسی کو جہاد بھی کہتے ہیں. اب کہنے کا مقصد یہاں پر یہ ہے کہ یہاں پر ایک آدمی ہے وہ کوشش کر رہا ہے, کوشش کر رہا ہے کسی ظالم کے خلاف کر رہا ہے, کسی جو ہے برائی کو ختم کرنے کی کوشش کر رہا ہے, یہ بھی جد و جہد کر رہا ہے. اب جو جن لوگوں نے جد و جہد کی ہے, یہاں پر جو میرا نقطہ میں اس کو ختم کروں گا کہ جد و جہد علامہ فرماتے ہیں کہ یہ مسلمان جنہوں نے بڑا عرصہ ایک زندگی بڑی بادشاہت کے ساتھ, بڑی شان و شوکت کے ساتھ, بڑے عدل و انصاف کے ساتھ, بڑے جو ہے وہ بڑے یعنی اعلیٰ ایک طریقے سے انہوں نے زندگی گزاری, اور ان کی جو ان کا جو کلچر تھا, ان کے جو رسم و رواج تھے, ان کے جو طریقہ کار تھے, وہ دوسرے لوگوں نے جو حاصل کر لیے, دوسرے لوگوں نے ان سے فائدہ اٹھانا شروع کر دیا, پر ہمارے اندر سے ہی کچھ ایسے لوگ غلط قسم کے پیدا ہو گئے, اختلاف کرنا شروع کر دیا, ایک دوسرے کو نیچا دکھانا شروع کر دیا, اس نااتفاقی کی وجہ سے ہم نے آہستہ آہستہ ہمارے اندر سے ہی لوگ تھے جنہوں نے ہم نے جو ہے وہ ختم کرنا شروع کر دیا, اور ایک وقت ایسا آیا کہ ساری حکومتیں جو ہے ہم سے چھین لی گئیں. اب دوبارہ کچھ لوگوں کے اندر یہ احساس ہو گیا ہے, اور جو قربانی جن لوگوں نے اس کاز کے لیے دی ہیں یا پہلے بھی دی تھیں, اب جو ہے وہ ہم کیا کر رہے ہیں, ان کا جو ہے وہ گل پاشی کر رہے ہیں, ان کو جو ہے وہ پھول نچھاور کر رہے ہیں, اس لیے کہ اب جو ہے ہم سمجھتے ہیں کہ جو ان کی قربانیاں تھیں وہ رائے گاؤں نہیں گئیں, بلکہ ٹھیک ہے وہ قربانی دے کر چلے گئے, ان کا مال ختم ہو گیا, ان کی جان ختم ہو گئی, وہ خود چلے گئے, ان کے شاید مکانات تباہ و برباد ہو گئے, سب کچھ ختم ہو گیا, لیکن آج اگر ہمیں کچھ ثمر مل رہا ہے تو ان کی محنتوں کا ثمر ہے, ان کی عظمتوں کا ثمر ہے. لہذا میرے بھائیوں, بات بھائی بہنیں سن رہے ہیں, یہ جو لوگ किसी भी लिहाज से ड्यूटी कर रहे हैं, मुल्क की खातर कर रहे हैं। गलतियां इंसान, हर इंसान के अंदर हैं, ये बिल्कुल इन मैंने कई बार ये कहा है कि गलती से कोई आदमी कहे कि मैं गलतकार नहीं हूँ, मेरे मुझसे तो गलती हो नहीं सकती है, ये हो ही नहीं सकता, ये नामुमकिन बात है। ये अगर मासूम है तो कुछ हस्तियाँ हैं, हम तो उनके पाँव की खाक बराबर भी नहीं हैं। मतलब ये है कि हम हर जगह पर हर रोज़ गलतियाँ करते हैं, लेकिन जब एक आदमी, जब कुछ ग्रुप, कुछ लोग, जब अल्लाह की राह में अपनी ड्यूटी के दौरान, वैसे भी मतलब बेशुमार लोग हैं, ये इसके बेशुमार दर्जे हैं इस जिद्दोजहद में, अगर वो अपने दुनिया से पर्दा फरमा गए, अपनी जान पेश कर दें, तो हमें फिर अल्लामा साहब ने फरमाया कि उन पर जो है गुलपाशी की जाए, उन पर जो है फूल छावर किए जाए, उनका अदब एहतराम किया जाए, उनके साथ मोहब्बत की जाए, उनकी शान को बढ़ाया जाए, ना कि फिर वही बात कि हम उनको किसी और गलत अलकाब से हम पुकारना शुरू कर दें, उनको जो है किसी वजह से हम जो है उनके साथ अच्छा रवैया न रखें। यकीन करें ये अल्लामा साहब का पैगाम है और यह हक सच का पैगाम है। वैसे भी जो है जुल्म क्या है? जुल्म यह उस आदमी को जो उसका स्टेटस हो उसको ना देना, जो उसका हक हो उसको ना देना, ये जुल्म है और यही अदल इंसाफ के ख़िलाफ़ है। एक आदमी को, आदमी ने जो है इतना सब की कुर्बान किया और हम उसके बारे में दो चार लफ्ज़ भी ना कह सकें, तो इसका मतलब ये है ये भी बड़ी नाइंसाफ़ी है और ये जुल्म है। तो मैं ये समझता हूँ कि अल्लामा साहब ये कहना ये चाहते हैं कि जितने भी इस उम्मते मुहम्मदी के लोग, जितने भी मुसलमानों ने जिस जिस हालात में भी जहाँ जहाँ भी देखें, अब ये अल्लामा साहब की कुर्बानी कम है, यकीन करें ये अल्लामा साहब की जो कुर्बानी आज हम बात कर रहे हैं, क्या ये कम कुर्बानी है? उन्होंने अपना कितना वक्त दिया होगा, उनको क्या फ़ायदा हासिल हुआ होगा? ये जो किताबें हैं, क्या ये किताबें बेचकर वो बहुत बड़े मिलियनेयर बने होंगे? नहीं, शायर का जो बात, उसको इन चीज़ें गर्ज ही नहीं होती। और शायर जो है या फकीर जो है, जब वो इन बातों में जो है वो मतलब दुनिया वाला हासिल करने की कोशिश करेगा, तो समझे उसको ये चीज़ें हासिल नहीं हो सकती। ये इल्म ही और है, ये उस आदमी को अल्लाह ताला देता है, अनायत फरमाता है, जिसके अंदर ये सब चीज़, जिसका सिस्टम अंदर से बिल्कुल जो है वो क्लियर हो जाता है, कनात पसंदी आ जाती है। तो मैं ये कहता हूँ अल्लामा साहब की बात को भी हमें गौर से सुनना चाहिए, अमल करना चाहिए कि जो हमारे हीरोज़ हैं, जो हमारे बड़े हैं, जो हमारे बुज़ुर्ग हैं, उनका इज़्ज़त एहतराम अदब, उनकी देखें, उनकी कहानियाँ अपने बच्चों के सामने बयान करें। आज क्या है, वो साल के बाद दुआ होती थी, क्या मकसद उसका ये था? दुआ हर रोज़ हम करते हैं, रब भी चाले तो हम हर रोज़ पढ़ते हैं, वालदेन के लिए, बुज़ुर्गों के लिए, लेकिन ये ख़ास दिन इसलिए मनाया जाता है ताकि उनकी शान बयान की जाए, उनकी जो है वो बात बयान की जाए कि उसने ये काम किए, ये कारनामे किए हैं। आज हमारी बदकिस्मती ये है कि हमने उन बुज़ुर्गों के नक्शे कदम पर चलना छोड़ा, हमने उन बुज़ुर्गों की बातें करना छोड़ी, बुज़ुर्गों के महफलों से हम जो है उठना शुरू हो गए, लिहाजा हम पर से रहमतें और बरकतें उठना शुरू हो गईं और आज हम तबाही के दाने पर पहुँच गए। बहरहाल ये चूँकि बात बिल ख़त्म होने वाले टाइम, आगे फरमाते हैं, बिया ता गुल बेफिशानियम व मै दर सागर अंदाजियम फलक रा सकव बेशगाफियम व तराए दीगर अंदाजियम। असल में ये अल्लामा साहब ने ये जो आखिरी शेर है इस नज़म का, वो हाफ़िज़ शिराज़ी साहब की एक गज़ल से वो लिया है और आहू बहू जो है यहाँ पर वो जो रख दिया गया है। तो हाफ़िज़ शिराज़ी साहब जो है ईरान से उनका तल्लक था, बहुत बड़े शायर जो है गुजरे हैं और उनका जो दीवान हाफ़िज़ है बहुत बड़ा है, बड़ी उन्होंने 500 से ज़्यादा गज़लें लिखी और भी बेशुमार चीज़ें उनकी है। तो बहरहाल जो है उनके पास भी बहुत बड़ा ख़जाना था इल्म का, बड़ी बड़ी अच्छी चीज़ें लिखी हैं और गज़ल जो होती है वो मजाजन रंग में पेश होती है और मन ही उसका मफहूम जो है वो हकीकत में भी हम ले सकते हैं, लेते भी हैं और हकीकत ही भी है। तो बहरहाल चूँकि अब जो है ये टाइम हमारा इस बात के करने का नहीं रहा, तो इंशाल्लाह हम अगले हिस्से में इसको मुकम्मल करेंगे कि जो है अल्लामा साहब ने यहाँ पर क्या फरमाना चाहते हैं। बहरहाल जो है मैं ये समझता हूँ कि ये जो बातें हुई हैं इनका लिंक FM 96.7 FM से कोई इसका तल्लुक नहीं है और मैं इनका बड़ा शुक्रिया अदा करता हूँ, इन फैसल साहब का जो है वो, तारक सैन साहब हैं, अरफान साहब हैं, ये इनकी कोशिशों से हम जो है वो मिलजुल कर ये सारे पैगाम एक दूसरे तक पहुँचाते हैं, एक दूसरे खुश करने की कोशिश करते हैं।
1: Coming up next is me, Khalil Muhammad, with the Kids Round Show. So keep it locked on Inspire 105.1 FM. Don't touch that dial.
2: Allah says, I have created you in different nations and different tribes. In other verses, He's saying different languages and different colors. Lita'arafu, so you will know people, understand people, learn to live better with people. لِتَعَرَفُوا, not detest people, not hate people, not kill people. We are supposed to be the people who preach love and peace and the oneness of God and unite people. And whether people understand or not, our job is to give the message.
3: Graceland Solicitors are committed to protecting your rights and fighting your corner to ensure you get the best possible results. Specialising in immigration matters, employment issues, family matters, personal injury, medical negligence, civil litigation and housing. Need help with your immigration problem? Graceland Solicitors provide free immigration drop-in clinics every Friday. Call Graceland Solicitors today on 01582 343 453 or visit us at 275 Dunstable Road, Luton, LU4 8BS and begin your journey towards justice today.
4: Assalamu alaikum, this is Noor and you're listening to Inspire FM. Today we will be motivating and giving tips to our upcoming exam sitters. Kings and queens, wars and peace, history's long, it never ceases. Dates and facts we must recall, we'll remember them all. Keep for listening to these exam prep jingles. Tune in to Inspire FM to find out further information.
5: Are you ready to embark on a journey of purpose and impact? The East of England Ambulance Service is recruiting now. Are you seeking training and a new career or looking for a challenge in development? Start your career for life with East. Apply now for roles in frontline emergency operations, control rooms, support services and non-emergency transport. Visit www.eastamb.nhs.uk and click Join the Team. Make a real difference. Join the East of England Ambulance Service and start your career for life.
6: Bringing you the best in Islamic entertainment. This is Inspire on 105.1 FM.
7: The Inspire Eid Festival is back. Join tens of thousands this Eid al-Adha at Stockwood Park, Luton, on the 27th and 28th of May from 1 p.m. to 9 p.m. for the UK's biggest and most affordable Eid festival.
8: Are you looking for a guaranteed return on investment? With Wanuma's ongoing Sadaqa fund, your £1 a day turns into food for the hungry, water for the thirsty, and care for the orphans. We work in 20 countries, including Gaza, Yemen, Uganda, and more, a continuous charity, and 100% of your donation goes to those who need it most. Invest in this life for your akhirah at www.wanuma.org.uk.
9: بچپن سے سنتے آئے ہیں یہ نہیں کہنا وہ نہیں کرنا سوال نہیں پوچھنا اور پھر اسی روش سے ہمارے ذہنی اور معاشرتی مسائل الجھتے چلے گئے ہمارے مسائل ہمارے حالات سے نہیں ہمارے خیالات سے پیدا ہوتے ہیں اور خیالات درست کیے جا سکتے ہیں میں ہوں آزاد اور اگر آپ بھی چاہتے ہیں کہ ہم سب آزاد ہو سکیں اپنے ہی پیدا کیے ہوئے مسائل سے تو بات کیجیے کیونکہ اب بول کے لب آزاد ہیں تیرے اونلی آن انسپائر ایف ایم
10: From the studios of Inspire FM, the time is now 3 o'clock.
11: From the heart of Bedfordshire in Luton on 105.1 FM, this is Inspire FM News.
12: This is the national and international news today, Wednesday, 13th of May for Inspire FM, read by Shahin Mirza. UK promises jets, drones and warship for Strait of Hormuz defence mission. A decade on, Trump returns to a stronger and more assertive China. Daily pill to keep weight off after stopping obesity jabs. Starmer prepares for King's speech as he faces leadership crisis. More than 170 arrests in facial recognition trial. Air India crisis deepens ahead of final Ahmedabad crash report. London named best city in the world for culture. And that concludes today's news roundup. Next, the Urdu news with Mukarram Abbas.
13: Inspire FM ki Urdu news ke saath main hoon Mukarram Abbas. Sabse pehle aaj ki headlines par ek nazar. برطانیہ آبنائے ہرمز کے تحفظ کے لیے بین الاقوامی فوجی مشن میں شامل ہو گیا چین کے وزیر خارجہ نے کہا ہے کہ پاکستان ایران اور امریکہ کے درمیان ثالثی کی کوششیں مزید تیز کرے रशिया ने अपने जदीद तरीन बरआज़मी बैलिस्टिक मिज़ाइल सरमत का कामयाब तजुर्बा कर लिया। सामीन ये थीं इस वक्त की अपडेट्स, मज़ीद अपडेट्स के लिए सुनते रहिए इंस्पायर FM।
11: Always up to date with everything that's happening locally, nationally, and internationally. This is Inspire FM.